0: This program is brought to you by
1: Michael Habib, Rishta Bharose Ka.
2: Bismillahir Rahmanir Rahim. Main Sayyid Ziauddin Shah, walde Hazrat Maulana Sayyid Hossein Maab Shah Sahab Rahmatullah Alayh. Har shakhs ye chahta hai ki mera bachcha mazoori se bach jaye, isi tarah deegar tamam aise amraaz se ki jo iske liye nuksandeh ho, isi tarah hifazati teeke aur polio ke jo khatraat phailaye jayenge. میری درخواست ہے تمام والدین حضرات سے کہ ان لمحات سے فائدہ اٹھائے.
3: خوبصورتی کا اصل راز صرف ڈی سکن بیوٹی کریم. اس میں موجود وائٹمن ای بیڈز اور جدید مائکرو بیڈز فارمولا آپ کی جلد کو بنائے نکھری اور چمکدار. صرف دو دن میں ڈارک اسپاٹس کو کرے فیڈ اور دے قدرتی اصلی گلو. ڈی سکن بیوٹی کریم, اصلی گلو ہر دن کا شو.
4: हाणे हैरत अंगेज़ जदीद मशीन ज़रिए पंहिंजो चेकअप करायो ऐं होम्योपैथिक तरीक़े इलाज सां शिफ़ा हासिल करियो. जी हाँ, हाणे अव्हां जे पंहिंजे शहर सकरण में हाजी इनायत होम्योपैथिक क्लिनिक ते मशहूरु मारूफ़ ख़ानदानी तजुर्बेकार सीनियर लेक्चरर होम्योपैथिक डॉक्टर हारिस जावेद राजपूत साहब, DHMS सिंध, RHMP पाकिस्तान, जनरल फिजिशियन, माहिर अमराज मैदो ऐं जिगर जी गर्माइश, गुर्दे जी पथरी ऐं सोज, पुराणी खंघ, ज़ुकाम, दिलि जी तकलीफ़, अधु मथे जो सूर, अखियुनि जी ख़ारिश, जोड़नि जो سور, بخار, بارن جو دیر سا ہلن, فالج, شوگر, دماغی کمزوری, خارش, ناسور, خونی بادی بواسیر, انن سبنن بیمارن جو کامیاب علاج کیو ویندو آہے. ہومیوپیتھک ڈاکٹر حارث جاوید راجپوت صاحب. ٹائم روزانو صبح 9 AM کھان شام 6 PM تائیں, بروز جمعہ 12 AM تائیں. ایڈریس حاجی عنایت ہومیوپیتھک کلینک, اسٹیشن روڈ, سکرن. ودھیک مشورے ایں رابطے جے لائے 0327-99-84-763.
3: जिंदगी की लहर GFM 88 नेटवर्क, सिंध की आवाज़.

0: कोकेन डीलर जे इल्ज़ाम हेठि गिरफ़्तार अनवलर पिंकी सुञाणप कार्ड पासपोर्ट जी कापीअ सां मोची वई। दस्तावेज़नि मूजिबि जवाबदार पिंकी 17 अप्रैल 2018 ते कराचीअ मां पासपोर्ट हासिल कयो, जेको अप्रैल 2023 में एक्सपायर थियो। जवाबदार पिंकी सुञाणप कार्ड बि कराचीअ मां 6 डिसंबर 2016 में हासिल कयो। पतो गुलशन इक़बाल जे अबुल हसन आसपानी रोड। पासपोर्ट ऐं सुञाणप कार्डनि जा तफ़सील बि हासिल कया विया आहिनि। पिंकीअ जे सफ़री दस्तावेज़ हासिल करण जी बि कोशिश कई पई वञे। जांच अख़्तियारनि मूजिबि पिंकीअ नालो तब्दील करे हिकु ॿियो सुञाणप कार्ड ठाहिराइण जी बि कोशिश कई। मामले जी मुख़्तलिफ़ रुखनि खां जांच कयूं पिया। बांग्लादेश खिलाफ़ सिलेट में जारी सीरीज जे ॿी ऐं आख़िरी टेस्ट मैच में पाकिस्तान क्रिकेट टीम परेशानियुनि जो शिकार। पहिरीं इनिंग में 184 रनसनि ते 8 रांदीगर पोइते मोटी विया। बाबर आज़म जे 8 रनसनि खां सवाइ को बि बैट्समैन बंगाली बॉलरनि जो मुक़ाबिलो न करे सघियो। गुज़िरियल ॾींहुं बांग्लादेश टीम पंहिंजी पहिरीं इनिंग में 278 रनसूं ठाहे आउट थी वई हुई। बांग्लादेश पारां लेटन दास 126 रनसूं ठाहे नुमाया रहियो। पाकिस्तान पारां कुरम शहज़ाद 4, मोहम्मद अब्बास 3, हसन अली 2 विकेटूं वरितियूं। अमरीकी सदर ट्रंप हिकु भेरो ॿीहर ख़बरदार कंदे चयो आहे त ईरान जल्द खां जल्द जंग बंदी करे वठे। हुन जे हक़ में बहितर थींदो जेकॾहिं जल्द अमन मुआहिदो तइ न थियो त ईरान खे तमामु ॾुखे वक़्त खे मुंहुं ॾियणो पवंदो, जेको हुन जे वेझे पहुची चुको आहे। अमरीकी अख़बार न्यूयॉर्क टाइम्स दावा कई आहे त अमरीका ऐं इसराइल जे ईंदड़ हफ़्ते ईरान ते हमले जी तयारी मुकमल करे वरिती आहे। हमला ईंदड़ हफ़्ते ॿीहर शुरू थी सघनि था। अमरीकी अख़बार मूजिबि विच ओभर जे ॿिनि आला उहिदेदारनि चयो आहे त इसराइल ऐं अमरीका मुख़्तलिफ़ अस्करी ऑप्शन्स ते गौर करे रहिया आहिनि, जिन में ईरान जे फ़ौजी ऐं बुनियादी ढांचे ते वॾी बमबारी। नार फोर्स में वाक़े ईरान जे अहम तेल बरामदी मर्कज़ ख़ारिज ऐं लैंड ते कब्ज़े ऐं ईरानी सरज़मीन ते कमांडोज़ लाहे मलबे हेठां दॿियल एटमी मवाद खे कब्ज़े में वठणु शामिल आहे। توانائی جی سپلائی بابت رکاوٹن صورت حال برقرار رہے معاشی ترقی متاثر تھی وڈے پیمانے تے ڈگھی مدے لائے معاشی ڈکھیاں پیدا تھیندیوں گڈل قوم کے معاشی اور سماجی کاؤنسل کے اجلاس دوران پاکستانی نمائندے آصم افتخار احمد چیا ہے تو ہاڑوکے عالمی توانائی سپلائی میں رکاوٹن جا اثر دنیا کے ہر خطے اور معیشت میں محسوس کیا پیا ون بارن جو قیمتوں 2025 کے سراسری بھیٹ میں بین کا ودی ویئن 3.2 کروڑ 20 لاکھ مہنگا غربت میں وجن جو خطرہ پیدا تھی ویا ہے۔ اولا ایشیا جا ملک ان بحران میں سیدھی ریت شامل نہ ہیں پر اثر برداشت کر رہا ہے۔ تکرار سبب سب کا ودی متاثر ملکن میں پاکستان بھی شامل ہے۔ صدر آصف علی زرداری چیو ہے اعتماد جوگی رابطہ کاری معاشی ترقی اور عوامی خدمت کے ہتھ ڈیڑھ لئے انٹر ہے۔ ڈیجیٹل رابطہ اج تعلیم صحت واپار اور عوامی خدمت کی بنیادی ضرورت بڑھنی چکا ہے۔ پریاورن علاقن میں ڈیجیٹل پہنچ معاشی موقع جان تائیں پہنچ جو اہم ذریعہ ہے۔ ٹیلی کمیونیکیشن انفارمیشن سوسائٹی کے عالمی جاڑے سے صدر زرداری آئی ٹی وزارت پی ٹی اے موبائل آپریٹر کی خدمت کی واکھان کئی چھو تو حکومت سمورے ملک میں ڈیجیٹل پہنچ اور رابطن کے ہتھ ڈیڑھ لئے کوششوں وی رہی ہے۔ وزیر اعظم شہباز شریف نے پنجے پیغام میں چھو تو نیشنل اے آئی پالیسی 2025 ایک انقلابی قدم ہے جو پاکستان میں اعتراض ذہانت کے ماحولیاتی نظام کی ترقی کی ضامن ہے۔ پاکستان ڈیجیٹل انفراسٹرکچر تیزی سے ترقی کر رہا ہے۔ 5G اسپیکٹرم کے کامیاب اور شفاف نیلام میں ڈیجیٹل پاکستان طرف اہم قدم ہے۔ سندھ کے نون ضلع میں مکانی ادارن کی ننڈی چونڈ لائے پولنگ جاری۔ پولنگ جو عمل بنا کئی وقفے کے شام 4 بجے تین جاری رہ۔ حیدرآباد جام شورو سے جاول سکھر نشر فروز میرپور خاص کے کم بعد گوٹکی ضلع میں ننڈن چونڈ لائے پولنگ جاری ہے۔ خیرپور ناطر شاہ جو یو سی برڑا میرپور بدلا جو یو سی رانجاپور تھارو شاہ جو یو سی مولن اور سیون جو یو سی چنا تے ووٹنگ جو عمل جاری ہے۔ سیکورٹی کا سخت انتظام دادو کے بن یو سی ساوڑوں اور چنن سے پی پی جا امیدوار بنا مقابلے کامیاب تھی ویا۔ کراچی بار ایسوسیشن چونڈوں کرانے جو ذمہ واریوں بیرسٹر ذوالفقار علی جلبانی حوالے سمری دھرن کے راسپے کا سندھ بار کاؤنسل بیرسٹر ذوالفقار علی جلبانی کی الیکشن کمشنر طور مقرری جو نوٹیفکیشن جاری کر چھو۔ نوٹیفکیشن موجب ذوالفقار جلبانی 3 ڈی اندر کراچی بار ایسوسیشن چونڈوں کرائی 7 مئی تے دانری الزامن بعد کراچی بار ایسوسیشن नतीजे में मीर वाके नाल मां बिंजण जे हथ तशद ते लाशन सुञाणप न थी सघी। पुलिस ॿई लाश खे एयरपोर्ट सिविल अस्पताल जे सरदखाने हवाले करे छॾिया। पुलिस मूजिब लाशन जी हालत ख़राब हुजण सबबि बायोमेट्रिक ज़रिए बि सुञाणप मुमकिन नाहे रही। सुञाणप न थियण सबबि जांच में ॾुखायूं पेश अची रहियूं आहिनि। आख़िरी चौथकी भर सां वधंदड़ बदमनी ख़िलाफ़ ॻोठाणनि जो महिरान नेशनल हाईवे ते चइनि कलाकनि ताईं धरणो। रोड जे ॿिन्ही पासनि खां गाॾियुनि जूं डिघियूं कतारूं लॻी वियूं। एजाज करण जो चवणु हो त थाणो रोड ते हुन बावजूदि ॿिन्ही ॿिनि ॾींहनि में फुर जा पंज वाकिया पेश आया आहिनि। बदमनी ते ज़ाब्तो हाणे इलाइक़े में अमन अमान बहाल करण जो मुतालबो कयो वियो।
1: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज।
2: बिस्मिल्लाहिर्रहमानिर्रहीम। मैं सैयद ज़ियाउद्दीन शाह वल्द हजरत मौलाना सैयद हुसैन महाब शाह साहब रहमतुल्लाह अलैह। हर शख्स ये चाहता है कि मेरा बच्चा माजूरी से बच जाए, इसी तरह दीगर तमाम ऐसे अमराज से कि जो इसके लिए नुकसानदेह हो, इसी तरह हिफाजती टीके और पोलियो के जो खतरात फैलाए जाएंगे। मेरी दरख्वास्त है तमाम वालदैन हजरात से कि इन लम्हात से फ़ायदा उठाए।
3: This program is brought to you by
4: जॾहिं माउ पंहिंजो ख़्यालु रखंदी आहे त सिहत नसलनि ताईं हलंदी आहे। ही पैगाम कश फाउंडेशन ऐं कैनेडियन गवर्नमेंट जे तरफ़ां पेश कयो वियो।
5: हाणे हैरत अंगेज़ ऐं जदीद मशीन ज़रिए पंहिंजो चेकअप करायो ऐं होम्योपैथिक तरीक़े इलाज सां शिफ़ा हासिल करियो। जी हा, हाणे अव्हां जे पंहिंजे शहर सकरन में हाजी इनायत होम्योपैथिक क्लिनिक ते मशहूरु मारूफ़ ख़ानदानी तजुर्बेकार सीनियर लेक्चरर होम्योपैथिक डॉक्टर हारिस जावेद राजपूत साहब, DHMS सिंध, RHMP पाकिस्तान, जनरल फिज़िशियन, माहिर अमराज मैदो ऐं जिगर जी गर्माइश, गुर्दे जी पथरी ऐं सोज, पुराणी खंघ, ज़ुकाम, दिलि जी तकलीफ़, अधु मथे जो सूर, अखियुनि जी ख़ारिश, जोड़नि जो सूर, बुखार, ॿारनि जो देर सां हलण, फालिज, शुगर, दिमाग़ी कमज़ोरी, ख़ारिश, नासूर, खूनी ऐं बादी बवासीर, इन्हनि सभिनी बीमारियुनि जो कामयाब इलाज कयो वेंदो आहे। होम्योपैथिक डॉक्टर हारिस जावेद राजपूत साहब। टाइम रोज़ानो सुबुह 9 वॻे खां शाम 6 वॻे ताईं, बरोज जुमो 12 वॻे ताईं। एड्रेस हाजी इनायत होम्योपैथिक क्लिनिक, स्टेशन रोड, सकर। वधीक मशवरे ऐं राब्ते जे लाइ 0327-99-84-700।
6: मुल्क में गर्मी की शदीद लहर जारी है, जेका सेहत लाए खतरनाक थी सके थी। मेहरबानी करे एहतियाती उपाव वठो। बिना जरूरत जे घर खां बाहर न निकरो। बाहर निकरण वक्त कंध ऐं जिस्म खे ढकियो। घणो पाणी वापराइण जी आदत ठाहियो। ORS या निमकोल इस्तेमाल करियो। हल्का ORS या निमकोल

السلام علیکم جی سکر نواب شاہ فیم 90.8 جی لائیو اسٹوڈیو میں پروگرام صحت جو راز ہومیوپیتھک سان کرے حاضر خدمت اواں جو پینجو میزبان سلیم احمد سرگانی موجو آواز اواں جے لہن وسیلے جتے جتے پہنچے پیو گوٹھن واہن وستن یا کوئی ڈرائیونگ دوران یا کوئی کم کار دوران اساں کے بدھی رہو ہے انہن سبرن بدھندن کے मूं तरफ़ां सिक मोहब्बत भर सलाम कबूल पवे सामीन अवजा कड़ा हाल उम्मीद है तुम बिल्कुल ठीक ठाक हूँ असो खोड़ सारी दुआओं अवं ज ला तो जिथे बुझो शादाबाद जो सदा ही खिलंदा मुस्कुराइंद रहो आमीन यार बलाल अमीन हाँ जी इनायत होम्योपैथिक क्लिनिक हाँ कें भी बीमारी का मायूस ना थियण इलाज डॉक्टर कद शफा अल की जात दींदी सकरन जो मशहूर ही मारूफ होम्योपैथिक डॉक्टर हारिस जावेद राजपूत साहब DHMS सिंध RHMP पाकिस्तान होम्योपैथिक कंसल्ट